0: Coming up next, 101 News Headlines. News Headlines.
1: सुबह के 7 बजे हैं। अस्सलाम वालेकुम। आज इतवार है, रबीउल अव्वल की 23 और सितंबर की 6 तारीख। ये रेडियो पाकिस्तान है। मुदस्सिरा अथर से खबरें सुनिए। अहम खबरों का खुलासा। यौम दिफा और शोहदा आज मनाया जा रहा है, जिसका मकसद तमाम खतरात के खिलाफ मादरे वतन के दिफा के अज़्म का अदा करना है। सदर, वजीर आजम और मुसल्ला फौज के सरबराहान ने यौम दिफा और शोहदा के मौके पर पाकिस्तान की मुसल्ला फौज के शोहदा और गाजियों को दिल की गहराइयों से खिराज तहसीन पेश किया है। वजीर आजम ने बरामदात पर मबनी मईशत के फरोग और पाकिस्तान को सरमायाकारी के लिए आलमी मरकज बनाने का आजम जाहिर किया है। चीफ ऑफ डिफेंस फोर्सेज और चीफ ऑफ आर्मी स्टाफ ने इस अज़्म का अदा किया है कि बलूचिस्तान में अमन और खुशहाली रियासत की कोशिशों का महवर है। अमरीकी सदर के नुमाइंदों ने यूक्रेन में जंगबंदी की कोशिशों के सिलसिले में रूस के सदर से मॉस्को में मुलाकात की है। और मर्दों के जूनियर एशिया हॉकी कप में पाकिस्तान ने मेजबान चीन को 2 के मुकाबले में 4 गोल से हरा दिया। खबरें तफसील से। यौम दिफा और शोहदा आज मनाया जा रहा है, जिसका मकसद शोहदा और गाजियों को खिराज अकीदत पेश करना और तमाम खतरात के खिलाफ वतन अजीज के दिफा के अज़्म का अदा करना है। 1965 में आज के दिन भारतीय फौज ने रात की तारीकी में बैन अल-अक़वामी सरहद अबूर करके पाकिस्तान पर हमला किया, ताहम कौम ने दुश्मन के नापाक अजायम को नाकाम बना दिया। दिन का आगाज वफाकी दारुल हुकूमत में 31 जबकि सूबाई दारुल हुकूमतों में 21 तोपों की सलामी से हुआ। मुल्क की तरक्की और खुशहाली और भारत के गैर कानूनी ज़ेर कब्ज़ा जम्मू कश्मीर की आज़ादी के लिए मसाजिद में नमाज फजर के बाद खसूसी दुआएं की गईं। रेडियो पाकिस्तान वतन के मुहाफिजों को खिराज अकीदत पेश करने के लिए आज खसूसी प्रोग्राम्स नशर करेगा। सदर आसिफ अली जरदारी और वज़ीर आज़म शहबाज शरीफ ने यौम दिफा और शोहदा के मौके पर पाकिस्तान के मुसल्ला फौज के शोहदा और गाजियों को दिल की गहराइयों से खिराज अकीदत पेश किया है। अपने अलग अलग पैगामात में उन्होंने कहा कि 6 सितंबर हमें याद दिलाता है कि जब कोई कौम अपनी आज़ादी, खुद मुख्तारी और वतन के दिफा के लिए मुत्तहिद हो जाए तो कोई ताकत उसके अज़्म को शिकस्त नहीं दे सकती। सदर आसिफ अली जरदारी ने कहा कि 6 सितंबर 1965 को हमारी मुसल्ला फौज और पाकिस्तानी कौम की जानिब से इस बात का अमली मुजाहरा पेश किया गया कि इत्तेहाद और जज्बा ईमानी हमारी इज्तिमाई ताकत का मजहर है। उन्होंने कहा कि आलमी बरादरी को तस्लीम करना चाहिए कि अक़वामे मुत्तहिदा की सलामती काउंसिल के करारदाद और कश्मीरी अवाम की उमंगों के मुताबिक मसला कश्मीर के हल के बगैर जनूबी एशिया में पायदार अमन का हुसूल मुमकिन नहीं। वज़ीर आज़म शहबाज शरीफ ने अपने पैगाम में कहा कि हुकूमत पाकिस्तान की सलामती, खुद मुख्तारी और दिफा मजबूत बनाने के लिए साबित कदम रहेगी, जबकि मौशी तरक्की, सियासी इस्तेहकाम और अवामी बहबूद को भी फरोग दिया जाएगा। बरी फौज के सरबराह और चीफ ऑफ डिफेंस फोर्सेज फील्ड मार्शल सैयद आसिम मुनीर, पाक बहरिया के सरबराह एडमिरल नवीद अशरफ, पाक फजाइया के सरबराह एयर चीफ मार्शल जहीर अहमद बाबर सिद्धू और कमांडर नेशनल स्ट्रेटेजिक कमांड जनरल सैयद आमिर रजा ने यौम दिफा और शोहदा के मौके पर मुसल्ला फौज के शोहदा और गाजियों को भरपूर खिराज अकीदत पेश किया है। फौज के शोबाए ताल्लुकात आमा ने एक बयान में कहा है कि पाकिस्तान के शोहदा इज्जत वक़ार, फर्ज की अदायगी और कुर्बानी की आला तरीन मकदार की अलामत हैं। बयान में कहा गया है कि पाकिस्तान के मुसल्ला फौज मुल्क की खुद मुख्तारी, इलाकाई सालमियत और कौमी मफादात के दिफा के लिए मुकम्मल तैयार हैं। यौम दिफा और शोहदा के हवाले से तुर्किया के दारुल हुकूमत अंकारा में एक तकरीब मुनक़िद हुई, जिसमें पाकिस्तान और तुर्किया के दरमियान देरीना दोस्ती और बरादराना ताल्लुकात को उजागर किया गया। तकरीब में तुर्किया के वज़ीर दिफा याशर गोलार्श और आला तुर्क हुकाम ने शिरकत की। इस मौके पर तुर्किया के वज़ीर दिफा ने शोहदाए पाकिस्तान की कुर्बानियों को खिराज अकीदत पेश करते हुए पाकिस्तान के साथ तुर्किया की गहरी मोहब्बत और यकजहती का इजहार किया। ترکیہ میں پاکستان کے سفیر ڈاکٹر یوسف جنید نے دونوں برادر ملکوں کے درمیان قریبی تعلقات مزید مستحکم بنانے کے عزم کا اعادہ کیا. تقریب کے شرکاء نے پاکستان کی مسلح فوج کی قربانیوں اور خدمات کو خراج عقیدت پیش کیا. وزیر اعظم محمد شہباز شریف نے برآمدات پر مبنی معیشت کو فروغ دینے اور پاکستان کو سرمایہ کاری کے لیے عالمی مرکز بنانے کا حکومتی عزم ظاہر کیا ہے. وہ لاہور میں ایکسپورٹ ڈیولپمنٹ فنڈ کے حوالے سے ایک اجلاس کی صدارت کر رہے تھے. وزیر اعظم نے ایکسپورٹ ڈیولپمنٹ فنڈ اور ایگزم بینک آف پاکستان کی جانب سے خصوصاً چھوٹے اور درمیانے درجے کے کاروباری اداروں کے لیے برآمدی انشورنس فراہم کرنے کے اقدام کا خیر مقدم کیا. انہوں نے کہا کہ ایکسپورٹ ڈیولپمنٹ فنڈ میں دستیاب تمام فنڈز کاروباری برادری کو سہولت فراہم کرنے اور معاشی ترقی کے فروغ کے لیے استعمال کیے جا رہے ہیں. شہباز شریف نے کہا کہ اس اقدام سے کاروباری برادری کو ملکی برآمدات کا حجم بڑھانے میں سہولت ملے گی. انہوں نے کہا کہ تنظیم نو کے بعد ایکسپورٹ ڈیولپمنٹ فنڈ کی قیادت نجی شعبے سے تعلق رکھنے والے ماہرین کے سپرد کر دی گئی ہے. یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں. نائب وزیر اعظم اور وزیر خارجہ اسحاق ڈار سے جنیوا میں اقوام متحدہ کے لیے پاکستان کے مستقل مندوب طاہر اندرابی نے اسلام آباد میں ملاقات کی. نائب وزیر اعظم نے وزارت کے تصویراتی روابط مضبوط بنانے میں طاہر اندرابی کے مؤثر کردار کو سراہا. انہوں نے اس اعتماد کا اظہار کیا کہ وہ جنیوا میں پاکستان کے مفادات کو آگے بڑھانے اور کثیر جہتی روابط کو مضبوط بنانے کے لیے اپنا کردار جاری رکھیں گے. بری فوج کے سربراہ اور چیف آف ڈیفنس فورسز فیلڈ مارشل سید آصف منیر نے اس عزم کا اعادہ کیا ہے کہ بلوچستان کے عوام کی خوشحالی، امن اور فلاح و بہبود ریاست کی کوششوں کا محور ہے. انہوں نے یہ عزم کوئٹہ چھاونی کے دورے کے دوران فیلڈ فارمیشنز کے کمانڈروں اور کمانڈنگ افسران سے ملاقات میں کیا. فیلڈ مارشل نے کہا کہ ایک مستحکم اور محفوظ ماحول صوبے کے عوام کے لیے ترقیاتی اقدامات، معاشی مواقع اور بہتر مستقبل کے امکانات میں مسلسل معاونت فراہم کرتا رہے گا. انہوں نے شہداء کی قربانیوں کو زبردست خراج عقیدت پیش کرتے ہوئے فرائض کی انجام دہی میں افسران اور جوانوں کی ثابت قدمی اور جذبے کو سراہا. دورے کے دوران چیف آف آرمی اسٹاف اور چیف آف ڈیفنس فورسز کو بلوچستان میں سلامتی کی موجودہ صورتحال، حربی تیاری اور امن و استحکام برقرار رکھنے کے لیے جاری اقدامات کے بارے میں تفصیل سے آگاہ کیا گیا. اس موقع پر اداروں کے درمیان رابطہ کاری اور صوبے کی سماجی اور اقتصادی ترقی کے لیے معاونت سے متعلق امور کا بھی جائزہ لیا گیا. انٹر بورڈز رابطہ کمیشن نے پاکستان کے مختلف تعلیمی بورڈز میں امتحانات اور جائزہ نظام کو بہتر بنانے کے لیے اہم فیصلے کیے ہیں. یہ فیصلے مری میں منعقدہ آئی بی سی سی فورم کے 184 اجلاس میں کیے گئے. ان فیصلوں میں پاسنگ مارکس بڑھا کر 40%، سیکنڈری اسکول اور ہائر سیکنڈری اسکول سرٹیفکیٹس پر بے فارم یا شناختی کارڈ نمبر شامل کرنا، پوزیشن حاصل کرنے والوں کے لیے وظائف اور بیرون ملک تعلیمی مواقع کی فراہمی اور مزید 12 دینی مدارس کی اسناد کو سیکنڈری اسکول اور ہائر سیکنڈری اسکول سرٹیفکیٹس کے مساوی قرار دینا شامل ہیں. امریکی صدر کے نمائندوں سٹیو وٹکوف اور جیریڈ کشنر نے یوکرین میں جنگ کے خاتمے کی کوششوں کے سلسلے میں ماسکو میں صدر روس کے صدر ولادیمیر پوٹن سے ملاقات کی. روس کے سرکاری ذرائع ابلاغ کے مطابق وٹکوف نے یوکرین کے ساتھ 3 روز کے لیے ایک دوسرے کے دارالحکومتوں پر حملے روکنے پر آمادگی کے لیے صدر پوٹن سے اظہار تشکر کیا. اس سے پہلے ٹیلی ویژن پر نشر ہونے والے بیان میں روس کے صدر نے کہا تھا کہ روس نے دارالحکومت کے علاوہ یوکرین کے دیگر علاقوں میں جنگ بندی پر اتفاق نہیں کیا. مردوں کے جونیئر ایشیا ہاکی کپ 2026 میں پاکستان نے میزبان چین کو 2 کے مقابلے میں 4 گول سے ہرا دیا. پاکستان کے حمزہ فیاض کو میچ کا بہترین کھلاڑی قرار دیا گیا. خواتین کے جونیئر ایشیا ہاکی کپ میں آج چین کے شہر ہولون بیور میں پاکستان کا مقابلہ بنگلہ دیش سے ہوگا. ادھر مردوں کے جونیئر ایشیا ہاکی کپ میں پاکستان اپنا اگلا میچ منگل کو اسی مقام پر ملائیشیا کے خلاف کھیلے گا. رات دبئی میں خواتین کے T20 ایشیا کرکٹ کپ میں بھارت نے پاکستان کو 7 وکٹوں سے ہرا دیا. پہلے بیٹنگ کرتے ہوئے پاکستان کی ٹیم 18.1 اوورز میں 55 رنز پر آؤٹ ہو گئی. جواب میں بھارت نے 8.4 اوورز میں 3 وکٹوں کے نقصان پر ہدف حاصل کر لیا. پاکستان اپنا اگلا میچ کل دبئی میں ہانگ کانگ کے خلاف کھیلے گا. میچ شام 7:30 بجے شروع ہوگا. محکمہ موسمیات کی پیشگوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران ملک کے بیشتر حصوں میں موسم گرم اور مرطوب رہے گا، تاہم بالائی اور وسطی پنجاب، گلگت بلتستان، بالائی خیبر پختونخوا اور کشمیر میں بعض مقامات پر تیز ہوائیں چلنے اور گرج چمک کے ساتھ بارش کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا بعض بڑے شہروں کا درجہ حرارت، اسلام آباد 23 ڈگری سینٹی گریڈ، لاہور اور کراچی 27، پشاور 25، کوئٹہ 18، گلگت 17، مری 16 اور مظفرآباد 21 ڈگری سینٹی گریڈ۔ بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے محکمہ موسمیات کی پیشگوئی کے مطابق سری نگر، جموں، پلوامہ، اننت ناگ، شوپیاں اور بارہ مولہ میں مطلع جزوی طور پر ابر آلود رہنے اور گرج چمک کے ساتھ بارش کا امکان ہے، جبکہ لہ میں مطلع جزوی طور پر ابر آلود اور موسم خشک رہے گا۔ آج صبح ریکارڈ کیا گیا درجہ حرارت، سری نگر اور اننت ناگ میں 17 ڈگری سینٹی گریڈ، جموں 25، لہ 14، پلوامہ اور بارہ مولہ 18، جبکہ شوپیاں 19 ڈگری سینٹی گریڈ۔ اسی کے ساتھ خبریں ختم ہوئیں۔ مزید خبروں اور تجزیوں کے لیے ہماری ویب سائٹ ہے radio.gov.pk۔
2: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر، دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان۔ ٹیون ان ٹو دا ون ابو ایف ایم 101.1
3: فور لیٹسٹ نیوز ہیڈ لائنز آفٹر ایوری ون آر، ٹیون ان ٹو ایف ایم 101، دا چینل آف ریڈیو پاکستان۔

0: معزز سامعین، بانی پاکستان بابائے قوم حضرت قائد اعظم محمد علی جناح رحمۃ اللہ علیہ کے مدار پر گارڈز کی تبدیلی کی تقریب کا باقاعدہ آغاز پاکستان کے قومی ترانے سے کیا گیا. پوری قوم نے یک زبان ہو کر پاکستان کا قومی ترانہ پڑھا. آپ کو بتاتے چلیں کہ بانی پاکستان کے مزار پر ہر سال 3 مرتبہ سال میں گارڈز کی تبدیلی کی پروقار تقریب کا انعقاد کیا جاتا ہے. پہلی مرتبہ یوم آزادی کے موقع پر، اور اس دن یہ ذمہ داری پاکستان نیوی کے کیڈٹس سنبھالتے ہیں. اس کے بعد 6 ستمبر یوم دفاع و شہداء کے موقع پر گارڈز کی تبدیلی کی تقریب منعقد کی جاتی ہے، اور اس دن یہ ذمہ داری پاکستان ایئر فورس اکیڈمی اصغر خان کی کیڈٹس یہ فرائض سنبھالتے ہیں. اور اسی طرح سے سال میں 3ری مرتبہ بانی پاکستان کے یوم پیدائش کے موقع پر، یعنی 25 دسمبر کو یہ تقریب منعقد کی جاتی ہے. ابھی آپ کو بتاتے چلیں کہ تبدیلی گارڈز کے لیے کیڈٹس کی سلیکشن کے حوالے سے بھی، اور اس کے ساتھ ساتھ جو اس وقت آپ کو بتاتے چلیں کہ علم پارٹی، کیونکہ آغاز پریڈ کا ہونے کے بعد علم پارٹی جو ہے وہ اپنی پوزیشن سنبھالے گی، اور جو پریڈ کمانڈر ہیں اس وقت دونوں فلائٹس موجود ہیں، اور پریڈ کمانڈر کی جانب سے یہ کوشن دیا جا رہا ہے، اور اس کے بعد یہ علم پارٹی اس کا حصہ بنے. اور اب سے کچھ ہی دیر بعد علم بردار دستہ جو ہے یہ آ کر چلتا ہوا پریڈ کا حصہ بن جائے گا. اور اس علم بردار دستے کی اہمیت سے سامعین آپ کو آگاہ کرتے چلیں کہ علم بردار دستہ جو ہے وہ ہماری مقدس ترین روایات یا کسی بھی فوج کا امین ہوتا ہے، اور علم پارٹی افواج کی تاریخ میں ایک خاص اہمیت رکھتی ہے، جس کی حرمت کے لیے یہ جوان کسی بھی قربانی سے دریغ نہیں کرتے. خاص اہمیت رکھتی ہے جس کی حرمت کے لیے یہ جوان کسی بھی قربانی سے دریغ نہیں کرتے. پریڈ کمانڈر کی جانب سے اب یہ کوشن دیا گیا، اور علم پارٹی آتے ہوئے ان دونوں فلائٹس کے درمیان اور یہ بگل بجایا جائے گا. سامعین آپ کو بتاتے چلیں کہ اس وقت پریڈ کے درمیان، دونوں فلائٹس کے درمیان میں ایئر فورس کا علم بردار دستہ، اس پریڈ کا دستہ، پاک فضائیہ کا یہ علم بردار دستہ پریڈ میں شامل ہو چکا ہے. اور آپ کو بتاتے چلیں کہ یہ کیڈٹس، جن کی تعداد بھی آپ کو بتاتے چلیں کہ آج جو اس پریڈ میں شریک ہیں ان کی کل تعداد 72 ہے، جس میں سے مرد 64 مرد کیڈٹس اور 8 فیمیل کیڈٹس ہیں. اور علم بردار دستے کی پریڈ میں آنے کے بعد اب مہمان خاص کا انتظار کیا جا رہا ہے، اور جو آپ نے بگل کی آواز سنی یہ اس بات کا اعلان ہے کہ مہمان خاص چند ہی لمحوں میں یہاں ہمارے ساتھ موجود ہوں گے اور پریڈ کا حصہ بنیں گے. آپ کو بتاتے چلیں کہ آج کی اس تقریب کے مہمان خاص ایئر وائس مارشل حسن فیصل، ستارہ امتیاز ملٹری، ایئر آفیسر کمانڈنگ پاکستان ایئر فورس اصغر خان اکیڈمی ہیں، اور خاص طور پر پاک فضائیہ نے جو اقدامات کیے ہیں، یا پاک فضائیہ کی نپاک جو ہدف ہے وہ خاص طور پر پاکستان کی فضائی حدود کی حفاظت ہے، جس کے لیے پاک فضائیہ ہمہ وقت تیار رہتی ہے. इसके अलावा आपको बताते चलें कि पाक फिजाइया ने नेशनल डिजास्टर मैनेजमेंट सेल के तहत कुदरती आफात हों, जलजला या सैलाब, पाक फिजाइया हमेशा अपना किरदार अदा करती रही है। पाक फिजाइया ने कौमी धारे में टेक्नोलॉजी, आईटी, एविएशन, इंडस्ट्री, तालीम और सेहत के शोभा में अपना किरदार खूब निभाया है। पाक फिजाइया ने नेशनल स्पेस एंड टेक्नोलॉजी पार्क के नाम से एक बहुत बड़ा प्रोजेक्ट तरतीब दिया है जो कौमी तरक्की में अपना भरपूर किरदार अदा करेगा। इस वक्त मेहमान खुसूसी का इंतजार किया जा रहा है और आज की तकरीब के मेहमान खास एयर वाइस मार्शल हसन फैसल सितारे इम्तियाज मिलिट्री हैं। पीएफ एकेडमी, खास तौर पर एयरफोर्स एकेडमी असगर खान अपने उसूल अमल यानी फकत जौके परवाज है जिंदगी के शाया निशान, इन कैडेट्स में इकबाल के शाहीन की सिफात पैदा करने के लिए हमा वक्त सरगर्म रहती है। इकबाल की ये शाहीन परवाज है दोनों की इसी एक फजा में, गिरगिस का जहां और है शाहीन का जहां और, इस फजा में और बहुत सी अफवाज की एयरफोर्सेस की परवाज है लेकिन पाकिस्तान के शाहीनों की जो परवाज है वो उनको अपनी इनफरादियत रखती है। और आपने हमने देखा कि मार्का हक में पाकिस्तान एयरफोर्स के इन शाहीनों ने किस तरह से अपने दुश्मन को धूल चटाई। और इस सिलसिले में पीएफ के कोर वैल्यूज जो कि इंटीग्रिटी, एक्सेलेंस एंड टीम वर्क में कैडेट्स की ट्रेनिंग के लिए मशाल राह का किरदार अदा करती हैं और खास तौर पर सरबराह पाक फिजाइया एयर मार्शल जहीर अहमद बाबर सिद्धू की कायदाना सलाहियतों ने पाक फिजाइया को हालिया वक्तों में ऑपरेशंस, ट्रेनिंग, इंजीनियरिंग और तहकीक के मैदान में कमाल बुलंदियों तक पहुंचा दिया है। पीएफ एकेडमी के निजामी तरबियत यानी जो उसका निसाब, करिकुलम और इंफ्रास्ट्रक्चर, उसको बेहतरीन अंदाज में जदीद तकाजों से हम आहंग किया गया है। मौजूद सामईन, आपको बताते चलें कि इस वक्त आज की इस ब्रेक के मेहमान खास एयर वाइस मार्शल हसन फैसल सितारे इम्तियाज मिलिट्री ब्रेक की तरफ रवा दवा है।
1: आज के मेहमान खुसूसी एयर वाइस मार्शल हसन फैसल सितारे इम्तियाज मिलिट्री तशरीफ आ चुके हैं।
0: मेहमान खास की आमद और उसके बाद वो आकर
1: ये तेरे पुरस्कार बंदे जिन्हें तूने बख्शा है सौते खुदाई, दोनी इनकी ठोकर से सहरा उदरिया, चमक कर पहाड़ इनकी है बस्तर आई, शहादत है मकसूद मकसूब मौन, न माने खरीम न किश्वत खुशाई।
0: मौजूद सामईन, मेहमान खास इस वक्त परेड के मेहमान खास पहुंच चुके हैं और उसके बाद अब परेड मेहमान खास को जनरल सलामी पेश करेगी और इसलिए परेड कमांडर जो है इसके लिए कॉशन दे रहे हैं, कमांड दे रहे हैं और इस वक्त परेड मेहमान खास को जनरल सलामी पेश करने जा रही है।